यो आकाशवाणी गुवाहाटी हो। अब भास्कर दालबाट समाचार सुन्नुहोस्। मुख्यमन्त्री कार्यालयले सबै जिल्ला आयुक्त र ज्येष्ठ प्रहरी अधीक्षकहरूलाई भिआइपी कन्भयलाई लिएर विशेष निर्देशना जारी गरेको छ। यसअनुसार भिआइपीको कन्भयको निम्ति कुनै पनि कारणले गर्दा एम्बुलेन्स, अग्निनिर्वापक सेवा वाहन र अरू जरुरीकालीन सेवाको वाहनहरूलाई आबद्ध गर्न सकिने छैन। निर्देशनामा उल्लेख गरेअनुसार कुनै पनि कन्भय गएको समयमा एम्बुलेन्स, अग्निनिर्वापन सेवाका वाहन र प्रहरी सहयोग गुटका वाहन जस्ता जरुरीकालीन सेवाका वाहनहरूलाई कुनै समयमा पनि रोक्न सकिने छैन। यता मुख्यमन्त्रीको कन्भयको वाहन सङ्ख्या न्यूनतम गर्नको निम्ति सम्पर्कित आयुक्त र ज्येष्ठ प्रहरी अधीक्षकहरूलाई निर्देश दिएको छ। मुख्यमन्त्रीले अंशग्रहण गर्नुपर्ने कार्यक्रममा उपस्थित हुने मन्त्री, विधायक, विषय र अरू अतिथिहरूको वाहनहरू मुख्यमन्त्रीको कन्भयसँग एकसँगै यात्रा गर्न सक्ने छैन र यस्ता अतिथिहरू मन्त्री, विधायक, विषयका वाहनहरू मुख्यमन्त्रीको कन्भय अघि अथवा छुट्टै गरेर यातायात गर्नुपर्नेछ भनी निर्देशनामा उल्लेख गरेको छ। मुख्यमन्त्रीको अतिरिक्त मुख्य सचिवले जारी गरेको यो निर्देशनामा सम्पर्कित नीति नियमहरू कडा रूपमा बलवत् गर्नको निम्ति भनिएको छ। राज्य सरकारले आउँदो 12 अक्टोबरमा मुख्यमन्त्रीको निजुत महिना योजनाको धन प्रदान गर्नेछ भनी हिजो शिक्षा मन्त्री डाक्टर रनस पेगुले प्रकाश गर्नुभएको छ। शिक्षा मन्त्रीले प्रकाश गरेअनुसार चलित वर्षको उच्च शिक्षा विभागको अधीनमा 2,48,263 शिक्षार्थीले योजनाको अधीनमा धन प्राप्त गर्नेछन्। उल्लेखयोग्य यो छ कि निजुत महिना योजनाको मार्फत स्नातक महलका छात्राले प्रत्येक महिना 1,250 रुपियाँ प्राप्त गर्ने विपरीत स्नातकोत्तर महला र बीएड पाठ्यक्रमका छात्राहरूले प्रत्येक महिना 2,500 रुपियाँ गरेर प्राप्त गर्नेछन्। त्यसरी नै उच्चतर माध्यमिकका छात्राहरूले प्रत्येक महिना 1,000 रुपियाँ गरेर प्राप्त गर्नेछन्। माध्यमिक पर्यायमा पनि 1,89,042 छात्राले निजुत महिनाको योजनाको सुविधा प्राप्त गर्नेछन्। शिक्षा मन्त्रीले जनाएअनुसार 12 अक्टोबरमै मुख्यमन्त्रीको निजुत बाबु योजनाको पनि धन प्रदान गरिनेछ। उच्च शिक्षाको अधीनमा राज्यका 1,02,501 छात्राले यो योजनाको धन प्राप्त गर्नेछन्। निजुत बाबु योजनाको अधीनमा स्नातक महलाका छात्राहरूले प्रत्येक महिना 1,000 रुपियाँ र स्नातकोत्तर महलाका छात्राहरूले प्रत्येक महिना 2,000 रुपियाँ गरेर प्राप्त गर्नेछन्। आउँदो 10 महिनाको निम्ति हिताधिकारीहरूले यो धन प्राप्त गर्नेछन्। ध्रुपदी असमिया भाषाको चर्चा र गवेषणाको निम्ति तेजपुर विश्वविद्यालयमा असमिया ध्रुपदी उत्कृष्टता केन्द्र स्थापना गर्ने सिद्धान्त ग्रहण गरिएको छ। केन्द्रीय शिक्षा मन्त्रालयका उच्च शिक्षा विभागको अधीनमा भाषा शाखाका निर्देशना मार्फत यो कुरालाई प्रकाश गरिएको छ। समग्र राष्ट्रमै आज जातिका पिता महात्मा गान्धीको 197 संख्यक जयन्ती श्रद्धाञ्जलीपूर्वक पालन गरिएको छ। यस उपलक्ष्य देशको विभिन्न अंश र विदेशमा रहेका भारतीयहरूको उद्योगमा विशेष कार्यक्रमहरूको आयोजन गरिएको छ। राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले गान्धी जयन्तीको उपलक्ष्यमा महात्मा गान्धीलाई श्रद्धाले स्मरण गर्नुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले पनि आज बिहानै राजघाटमा जातिको पिता महात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। देशवासीले साथै लालबहादुर शास्त्रीको 122 संख्यक जन्मवार्षिकी उपलक्ष्य प्राक्तन प्रधानमन्त्रीलाई श्रद्धाञ्जली प्रदान गरेका छन्। मानस राष्ट्रिय उद्यान आज देश र विदेशी पर्यटकको निम्ति खोलिएको छ। सेवा संकल्प अभियानको अंशको रूपमा जल जीवन मिसनको अधीनमा 30 जिल्लामा निर्माण गरेको 92 पानी योगन योजनाको आज उद्घाटन गरिनेछ। भोलि अनुष्ठित हुने सिल्चर पौर निगमको चुनावको निम्ति प्रचार अभियान आज बेलुकी 4 अन्त पर्नेछ। नगाउँ लोकसभा समष्टिको उपचुनावको अभियान अन्त पर्न 2 बाँकी रहेको अवस्थामा शासक विरोधी उभय पक्षले मतदाताहरूको मन जय गर्नको निम्ति अथक प्रयास चलेको परिलक्षित भएको छ। जापानको आइसी नागियामा अनुष्ठित

एसियन गेम्स भारतको महिला अर्चारी टोलीले रिकार शाखाको दलीय सितानमा स्वर्ण पदक अर्जन गरी इतिहास रचना गरेका छन्। यता असम कन्या लाभनिना बरगोहाईले बक्सिङको महिलाको 75 किलोग्राम ओजनको शाखामा फाइनलमा चिनकी वाउ झिए विरुद्ध अवतीर्ण भई स्वर्ण पदक हासिल गर्न सक्षम भएकी छन्। सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो।